0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: हर नबी की जिंदगी एक सबक है, एक रोशनी जो हमें राह दिखाती है। उनकी कुर्बानियाँ, सब्र और अल्लाह पर यकीन हमें सिखाता है कि मुश्किलें आती हैं मगर ईमान हमेशा जीतता है। स्टोरीज ऑफ प्रॉफिट्स,
3: स्टोरीज ऑफ प्रॉफिट्स,
2: जिसमें आप सुनेंगे नबियों की दिलचस्प कहानियाँ, उनकी मेहनत, उनके इम्तहान और उनके पैगामात जो दिल को छू लेते हैं। आप भी इस सफर में शामिल हों और इन पाक कहानियों से अपने दिल को रोशन करें।
4: अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। दिल स्टार्स, आप सुन रही हैं FM 107 और मैं हूं आपके साथ आपकी आरजे मावश खान। उम्मीद करती हूं आप लोग बिल्कुल ठीक ठाक होंगे, खुशबाश होंगे, मजे में होंगे। द स्टोरीज ऑफ द प्रॉफिट्स की एक और एपिसोड में हम आपको वेलकम करते हैं। अंबिया कराम अलैहिस्सलाम की जिंदगियां हमारे लिए मशले राह हैं जो हमें हर मुश्किल हालात में सब्र, हिम्मत और अल्लाह पे भरोसा रखने की तालीम देती हैं। आज की कहानी दो ऐसी अजीम हस्तियों की है जिन्होंने जालिम फिरौन के सामने कलमा हक बुलंद किया और अल्लाह के मौजज़ात से बनी इसराइल को गुलामी से निजात दिलाई। ये है हज़रत मूसा अलैहिस्सलाम और हज़रत हारून अलैहिस्सलाम की दास्तान, जो ईमान, जुर्रत और अल्लाह की कुदरत की अजीम मिसाल है। द स्टोरीज ऑफ द प्रॉफिट्स का ये प्रोग्राम आपके लिए एक रूहानी सफर है जो आपके दिल और दिमाग को मुनव्वर करेगा। अल्लाह हमें इन अजीम अंबिया की सुन्नत पर चलने की तौफीक अता फरमाए, आमीन।
2: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन FM 107।
4: मिस्र का वो वक्त तारीख के स्याह तरीन अदवार में से था जब फिरौन बनी इसराइल पर जुल्म सितम के पहाड़ तोड़ रहा था। ये वही बनी इसराइल थे जो हजरत याकूब अली सलाम की औलाद थे। उन्हें गुलाम बना लिया गया था, कम उजरत या बगैर उजरत के उनसे मेहनत करवाई जाती थी। फिरौन का दावा था कि वही खुदा है और मिस्र के लोग उसकी इताअत करें। उसने माबूदाने बातिल घर लिए और चाहता था कि सारा मिस्र उन्हीं की परस्तिश करे। अल्लाह ताला ने फरमाया, यकीनन फिरौन ने जमीन में सरकशी की और इसके बाशिंदों को ग्रोहों में तकसीम कर दिया। वो एक ग्रोह को कमजोर करता था, उनके बेटे को ज़िबा करता और उनकी औरतों को जिंदा रखता था। बेशक वो मुफसिदों में से था। फिरौन ने ख्वाब देखा या फिर कोई खबर उस तक पहुंची कि बनी इसराइल में एक लड़का पैदा होगा जो उसकी सल्तनत को खत्म कर देगा। इस खौफ से उसने ये हुक्म जारी किया कि हर नौमौलूद लड़के को कत्ल कर दिया जाए। लेकिन अहले दरबार ने मशवरा दिया कि अगर सब बच्चे कत्ल कर दिए गए तो मजदूरी करने वाला कोई नहीं बचेगा। चनाचे ये फैसला हुआ कि एक साल लड़कों को कत्ल किया जाए और अगले साल छोड़ दिया जाए। उसी वक्त अल्लाह ताला ने मूसा अलैहिस्सलाम को दुनिया में लाने का फैसला किया। हारून अलैहिस्सलाम ऐसे साल पैदा हुए जिसमें बच्चों को छोड़ दिया गया था, लेकिन मूसा अलैहिस्सलाम ऐसे साल पैदा हुए जिसमें हर लड़के को कत्ल कर दिया जाता था। मूसा अलैहिस्सलाम की वालदा सख्त खौफ में मुब्तला थी कि बच्चा कहीं कत्ल ना हो जाए। अल्लाह ताला ने उन पर वही की और हमने मूसा की माँ की तरफ वही की कि उसे दूध पिलाओ, फिर जब तुम्हें उसके बारे में खौफ हो तो उसे दरिया में डाल दो और ना डरो और ना गमगीन हो, बेशक हम उसे तुम्हारी तरफ वापस करेंगे और उसे रसूलों में से बनाएंगे। मूसा ने सलाम को एक टोकरी में डाल के दरिया नील में छोड़ दिया गया। अल्लाह के हुक्म से मौजें नरम पड़ गईं और टोकरी फिरौन के महल के किनारे जा लगी। वहाँ फिरौन की बीबी आसिया ने इस बच्चे को देखा तो दिल में बेपनाह मोहब्बत आ गई और उसने कहा, یہ میری اور تمہاری آنکھوں کی ٹھنڈک ہے، اسے نہ مارو۔ امید ہے کہ یہ ہمارے لیے نفع بخش ہوگا کہ ہم اسے بیٹا بنائیں گے۔ یونس علیہ السلام فرعون کے گھر میں پروان چڑھے، لیکن وہ کسی دایا کا دودھ نہیں پیتے تھے۔ اسی وقت ان کی بہن نے کہا کہ میں ایسی عورت بتا سکتی ہوں جو اس بچے کو دودھ پلا دے۔ یوں اللہ نے موسیٰ علیہ السلام کو ان کی اپنی والدہ کے پاس پہنچا دیا تاکہ وہ دل کا سکون پائیں۔ موسیٰ علیہ السلام جوان ہوئے تو اللہ نے انہیں قوت، حکمت اور علم عطا کیا۔ ایک دن شہر میں ایک جھگڑا دیکھا، بنی اسرائیل کا ایک شخص قبطی کے ساتھ لڑ رہا تھا۔ موسیٰ علیہ السلام نے اسرائیلی کی مدد کی اور غصے میں قبطی کو کھونسا مارا جس سے وہ مر گیا۔ موسیٰ فوراً سمجھ گئے کہ شیطان کا وسوسہ تھا۔ انہوں نے اللہ سے دعا کی اور معافی مانگی۔ اگلے دن وہی اسرائیلی دوبارہ جھڑک رہا تھا اور اس نے موسیٰ کو کہا، کیا تم مجھے بھی مار دو گے جیسے کل مار دیا تھا؟ قطبیوں کو خبر ہو گئی اور وہ موسیٰ علیہ السلام کے قتل کا منصوبہ بنانے لگے۔ ایک مومن نے آ کر کہا، اے موسیٰ علیہ السلام، دربار والے تمہیں قتل کرنا چاہتے ہیں، فوراً نکل جاؤ۔ موسیٰ علیہ السلام وہاں سے مدین کی طرف نکل گئے۔ مدین میں انہوں نے دو لڑکیوں کو دیکھا جو اپنی بکریوں کو روک رہی تھیں۔ موسیٰ علیہ السلام نے ان کی مدد کی اور پھر ایک درخت کے نیچے بیٹھے اور دعا کی، رب انی لما انسلتا الی من خیر فقیر، اے میرے رب، بے شک میں اس خیر کے لیے محتاج ہوں جو تو نے مجھ پر نازل کیا۔ ان لڑکیوں کے والد حضرت شعیب علیہ السلام تھے۔ انہوں نے موسیٰ علیہ السلام کو بلایا، ان سے ساری بات سنی اور بیٹی کی شادی حضرت موسیٰ علیہ السلام سے کر دی۔ شرط یہ رکھی کہ 8 یا 10 سال ان کے پاس مزدوری کریں۔ موسیٰ علیہ السلام نے 10 سال خدمت کی، پھر اپنی بیوی کو ساتھ لے کر واپس مصر کی طرف روانہ ہوئے۔ راستے میں وادی طور پہ اللہ نے انہیں نبوت عطا کی، آگ دکھائی دی۔ جب قریب گئے تو آواز آئی، اے موسیٰ، بے شک میں اللہ ہوں تمام جہانوں۔ اللہ نے انہیں 2 معجزے دیے، عصا کا سام بن جانا اور ہاتھ سے نور کا چمکنا۔ ساتھ ہی حکم دیا کہ فرعون کے پاس جاؤ اور اسے اللہ کی عبادت کی طرف بلاؤ۔ موسیٰ علیہ السلام نے دعا کی، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی واجعل لی وزیرا من اہلی ہارون اخی۔ اے میرے رب، میرے سینے کو کشادہ کر دے اور میرے کام کو میرے لیے آسان کر دے اور میری زبان سے گرا کھول دے تاکہ لوگ میری بات سمجھ سکیں، اور میرے گھر والوں میں سے میرے لیے ایک مددگار مقرر کر دے ہارون کو جو میرا بھائی ہے، اس کے ذریعے میری کمر مضبوط کر دے اور اسے میرے کام میں شریک کر دے۔ اللہ نے ان کی دعا قبول فرمائی اور ہارون علیہ السلام کو بھی نبی بنا کر حضرت موسیٰ علیہ السلام کے ساتھ بھیج دیا۔ دونوں بھائی فرعون کے پاس پہنچے اور کہا، ہم رب العالمین کے رسول ہیں، بنی اسرائیل کو ہمارے ساتھ جانے دو اور اللہ کی عبادت کرو۔ فرعون نے انکار کیا اور مقابلے کے لیے جادوگروں کو بلایا۔ جادوگر آئے، انہوں نے رسیاں اور عصیاں پھینکے جو سانپ بن گئے۔ موسیٰ نے اپنا عصا پھینکا تو وہ سب کو نگل گیا۔ جادوگر فوراً سجدے میں گر گئے اور بولے، ہم موسیٰ اور ہارون کے رب پہ ایمان لائے۔ فرعون نے سختی بڑھا دی

0: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
1: हज़रत मूसा अलैहि सलाम को अल्लाह ताला ने कई अजीम मौजज़ात अता फरमाए जो ना सिर्फ उनकी नबूवत की दलील थे बल्कि उनके दुश्मनों के लिए इबरत और अहले ईमान के लिए यकीन की बुनियाद बने। सबसे पहला और मशहूर मौजज़ा उनका सा था। ये लकड़ी का एक सादा सा डंडा था जिसे अल्लाह के हुक्म से जमीन पर डालने पर वो एक जबरदस्त अस्तहा बन जाता और जब मूसा अलैहि सलाम उसे हाथ में लेते तो दोबारा असा की शक्ल अख्तियार कर लेता। यही असा उनके सबसे बड़े इम्तिहान के मौके पर जादूगरों के मुकाबले में गालिब आया और उनके जादू को निकल गया। ये मौजज़ा इस बात की अलामत था कि अल्लाह की ताकत हर बातिल की चाल पर गालिब है। दूसरा मौजज़ा यद बिदा था। अल्लाह ने हुक्म दिया कि अपना हाथ गरेबान में डाले और जब बाहर निकालते तो रोशनी से जगमगा उठता लेकिन किसी बीमारी या नुक्स के बगैर। कि नूरानी हाथ अल्लाह की तरफ से खुला निशान था जिसे देखकर लोग हैरान रह जाते। तीसरा मौजज़ा वो था जब बनी इसराइल समंदर के किनारे पहुंचे और उनके पीछे फिरौन का लश्कर था। उस वक्त अल्लाह ने मूसा अलैहि सलाम को हुक्म किया कैसा समंदर पे मारो। समंदर के लगते ही पानी फट गया और 12 रास्ते बन गए। हर कबीला अपने रास्ते से गुजर गया और पानी दीवारों की तरह खड़ा हो गया। जब फिरौन अपने लश्कर के साथ आया तो पानी दोबारा मिल गया और वो सब गर्क हो गए। ये मौजज़ा इस बात का ऐलान था कि अल्लाह अपने नबी और अहले ईमान को नामुमकिन रास्तों से भी निजात दिला देता है। चौथा मौजज़ा मनु सलवा का नज़ूल था। जब बनी इसराइल सहरा में भूखे और प्यासे हुए तो अल्लाह ने उनके लिए आसमान से मनु सलवा उतारा। ये लजीज ग़िज़ा थी जिससे वो पेट भरते और ताकत पाते। इस बात की दलील थी कि अल्लाह अपने बंदों को मुश्किल वक्त में रिज़्क़ के लिए ऐसे ज़राए से नवाजता है जो इंसानी अक्ल के तसव्वुर में भी ना आए। पांचवा मौजज़ा चट्टान से 12 चश्मों का निकलना था। बनी इसराइल ने जब प्यास की शिकायत की तो अल्लाह ने मूसा अलैहि सलाम को हुक्म दिया कि वह अपने असा से चट्टान पर ज़र्ब लगाएं। जैसे ही उन्होंने असा मारा चट्टान से 12 चश्मे फूट पड़े और हर कबीले ने अपनी पहचान के मुताबिक पानी पिया। ये मौजज़ा अल्लाह की रहमत और कुदरत का रोशन सबूत था। इन मौजज़ात के अलावा भी अल्लाह ने मूसा अलैहि सलाम को बारहा अपनी मदद के निशान दिखाए। कभी तूफान, कभी टिड्डी, कभी मेंढक और खून की बला, ये सब फिरौन और उसकी कौम पर निशानियाँ थी ताकि वो समझ जाएं कि अल्लाह ही रब्बुल आलमीन है। लेकिन चूंकि उनका दिल ज़िद्द और तकब्बुर में बंद थे वो बार बार वादा करते और फिर अहद तोड़ देते। हज़रत हारून अलैहिस्सलाम का सबसे बड़ा मौजज़ा उनकी फसाहत और खताबत थी। अल्लाह ने उन्हें बलीग कलाम अता किया था कि वो फिरौन जैसे सरकश के सामने भी बिला झिझक और वजाहत के साथ हक बयान करते रहे। यही उनका किरदार मूसा अलैहिस्सलाम के साथ अल्लाह की दावत के काम में नुमाया हुआ। ये सब मौजज़ात हमें सिखाते हैं कि अल्लाह की कुदरत नामहदूद है। वो चाहे तो एक लकड़ी के असा को अजदहा बना दे, एक हाथ को नूरानी कर दे, पानी को रास्ता बना दे या सहरा में आसमान से खाने उतार दे। ये मौजज़ात ईमान वालों के लिए यकीन और कुफार के लिए हुज्जत तमाम करने के लिए थे। हज़रत मूसा अलैहिस्सलाम और हज़रत हारून अलैहिस्सलाम दोनों जलीलुल कदर अम्बिया हैं जिनका जिक्र कुरान में बार बार आया है। हज़रत मूसा अलैहिस्सलाम को कलीमुल्लाह का शर्फ हासिल हुआ यानी वो नबी जिनसे अल्लाह ने बराहे रास्त कलाम किया कि मर्तबा किसी और नबी को नहीं किया गया। वादी तौर पे अल्लाह ने मूसा अलैहिस्सलाम से गुफ्तगू फरमाई, उन्हें रिसालत अता की और अपनी अजीम निशानियों का हामिल बनाया। हज़रत हारून अलैहिस्सलाम को अल्लाह ने मूसा अलैहिस्सलाम का वज़ीर और साथी बनाया। मूसा अलैहिस्सलाम ने दुआ की थी कि मेरा भाई मेरी ज़बान की कमी पूरी करे और दावत में मेरा शरीक हो। अल्लाह ने यह दुआ कबूल की और फरमाया, तुम्हारी दुआ कबूल कर ली गई है मूसा। इससे जाहिर होता है कि हारून अलैहिस्सलाम का मकाम अल्लाह के नज़दीक कितना बुलंद था کہ انہیں نبی بنایا گیا تاکہ موسیٰ علیہ السلام کے ساتھ مل کے فرعون جیسے ظالم کو للکارے۔ قرآن میں کئی جگہ ان دونوں کو ایک ساتھ ذکر کیا گیا ہے۔ اللہ نے فرمایا، ہم نے موسیٰ علیہ السلام اور ہارون علیہ السلام کو اپنی نشانیاں دی اور کھلی دلیل عطا کی، دونوں کو بنی اسرائیل کی رہنمائی کے لیے مبعوث کیا اور دونوں نے اپنی قوم کو اللہ کی عبادت کی طرف بلایا۔ حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام کو جو شرف ملا ہے وہ بے مثال ہے۔ ایک طرف اللہ کی برائے راست گفتگو، دوسری طرف ظالم ترین بادشاہ کے سامنے کھڑے ہو کر توحید کا اعلان۔ یہ شرف صرف مضبوط ایمان والوں کو ملتا ہے۔ فرعون کے دربار میں کھڑے ہونا اس وقت گویا موت کو گلے لگانے کے مترادف تھا، لیکن ان دونوں انبیاء نے اللہ پہ بھروسہ رکھتے ہوئے دعوت کو جاری رکھا۔ یہی ان کا سب سے بڑا اعزاز ہے کہ اللہ نے انہیں معجزات عطا کیے، صبر عطا کیے اور دنیا کے سب سے بڑے ظالم کو انہی کے ہاتھوں ہلاک کیا۔ ان کا یہ مقام آج بھی اہل ایمان کے لیے مشعل راہ ہے کہ عزت اللہ کی اطاعت میں ہے، نہ کہ دنیاوی سلطنت میں۔ حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام دونوں حضرت یعقوب علیہ السلام کی نسل سے ہیں۔ ان کا تعلق بنی اسرائیل کے قبیلے لاوی سے تھا، جو حضرت یعقوب علیہ السلام کے 12 بیٹوں میں سے ایک لاوی کی اولاد ہیں۔ حضرت یعقوب علیہ السلام کے بیٹے لاوی، لاوی کی نسل سے قاہد، قاہد کی نسل سے عمران یا پھر عمرام، اور عمران کے بیٹے تھے حضرت ہارون علیہ السلام اور حضرت موسیٰ علیہ السلام۔ اور یوں حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام حقیقی بھائی تھے اور بنی اسرائیل کے اندر ایک معزز خاندانی پس منظر رکھتے تھے۔ یہی وجہ ہے کہ اللہ نے دونوں کو ایک ساتھ نبوت عطا کی اور بنی اسرائیل کی قیادت ان کے سپرد فرمائی۔ حضرت ہارون علیہ السلام کی وفات حضرت موسیٰ علیہ السلام سے پہلے ہوئی۔ روایت میں آتا ہے کہ اللہ نے ان کی روح کو کوہ حور سینا کے علاقے میں قبض کیا۔ بنی اسرائیل ان کی جدائی پہ بہت غمگین ہوئے کیونکہ وہ نرم دل، فصیح لسان اور لوگوں کے محبوب تھے۔ حضرت موسیٰ علیہ السلام کچھ عرصے اور زندہ رہے۔ روایات کے مطابق وہ کوہ نیبو اردن کے قریب میں دنیا سے رخصت ہوئے۔ ان کی قبر کہاں ہے یہ بات اللہ کے سوا کوئی نہیں جانتا، جیسے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر میں وہاں ہوتا تو تمہیں موسیٰ علیہ السلام کی قبر دکھاتا، وہ راستے کے سرخ قلعے کے پاس ہے۔ یہ دونوں بھائی دنیا سے رخصت ہوئے لیکن ایک ایسی تاریخ اور جدوجہد چھوڑ گئے جو قیامت تک ایمان والوں کے لیے رہنمائی کا سرچشمہ ہے۔ حضرت موسیٰ علیہ السلام اور حضرت ہارون علیہ السلام چلے گئے، اسی دیکھیں تو محض ان کے زمانے تک محدود نہ تھی بلکہ آنے والی نسلوں کے لیے ایک لازوال رہنمائی ہے۔ ان کی جدوجہد نے واضح کر دیا کہ دین حق کی بنیاد توحید، عدل اور صبر پر ہے۔ فرعون کی سرکشی اور طاقت کے مقابلے میں دونوں انبیاء نے اللہ پہ بھروسہ کیا اور یہ پیغام دیا کہ جب انسان اللہ کے ساتھ ہو تو دنیا کی کوئی قوت اسے شکست نہیں دے سکتی۔ حضرت موسیٰ علیہ السلام کو اللہ نے شریعت عطا کی، تورات نازل کی اور انہیں کلیم اللہ کا شرف دیا۔ یہ شریعت بنی اسرائیل کے لیے ایک مکمل دستور حیات تھی جس میں عبادت، معاملات اور اجتماعی زندگی کے اصول بیان کیے گئے تھے۔ یہ وراثت بعد میں آنے والی شریعتوں کی بنیاد بنی اور بالآخر دین اسلام میں تکمیل کو پہنچی۔ حضرت ہارون علیہ السلام نے اپنی فصاحت، نرمی اور قیادت کے ذریعے بنی اسرائیل میں اتحاد قائم کرنے کی کوشش کی۔ اگرچہ ان کی قوم بار بار نافرمانی کرتی رہی لیکن ہارون علیہ السلام کا کردار اس بات کا ثبوت ہے کہ قیادت میں نرم مزاجی اور حکمت بھی اتنی ہی ضروری ہے جتنی شجاعت اور قوت۔ یہ وراثت بعد میں آنے والے انبیاء کے لیے بھی ایک عملی نمونہ بنی۔ ان دونوں کے لیگیسی کا سب سے بڑا پہلو یہ ہے کہ انہوں نے امت کو یہ سبق دیا کہ نبی کا مشن صرف ایک قوم تک محدود نہیں بلکہ پوری انسانیت کے لیے ہے۔ موسیٰ علیہ السلام اور ہارون علیہ السلام نے اپنی قوم کو ظلم سے آزاد کیا، انہیں اللہ کی عبادت کا راستہ دکھایا اور یہ واضح کیا کہ کامیابی کا راز دنیاوی سلطنت یا طاقت میں نہیں بلکہ اللہ کی اطاعت میں ہے۔ یہی وجہ ہے کہ قرآن بار بار ان کا ذکر کرتا ہے تاکہ اہل ایمان ہر دور میں یہ سمجھ سکیں کہ ایمان، صبر، استقامت اور اللہ پر توکل کے ذریعے ہی کامیابی ممکن ہے۔ تو لسنرز، یہ تھی ہماری آج کی ایپیسوڈ۔ میں امید کرتی ہوں کہ آپ کو پسند آئی ہوگی۔ اگلی ایپیسوڈ میں ہم لے جائیں گے آپ کو ایک ایسی ہستی کی زندگی کی طرف جن کی آواز سے پہاڑ لرز اٹھے، جن کے ہاتھوں اللہ نے زبور عطا کی اور جنہوں نے جالوت جیسے ظالم کو شکست دی۔ جی ہاں، حضرت داؤد علیہ السلام کی حیرت انگیز کہانی، کیسے داؤد علیہ السلام نے ایک چھوٹی سی گولی سے جالوت کو ہرا دیا، کیسے ان کی آواز فطرت کو مسخر کر لگی۔ ضرور اگلے ہفتے دا اسٹوریز آف دا پروفٹ میں سنیے گا، اور جب تک کے لیے مجھے دیجیے اذان، اور جب تک کے لیے مجھے دیجیے اجازت۔ اپنا بہت بہت خیال رکھیے گا، میری طرف سے اللہ حافظ۔

0: हर आदत बदलती है एक अच्छी नीयत से और हर अच्छी नीयत की बुनियाद है एक खूबसूरत हदीत। सुनिए हदीत टू हैबिट, हदीत टू हैबिट आरजे महविश के साथ ओनली ऑन FM 107. एक ऐसा प्रोग्राम जहां हदीत सिर्फ सुनी नहीं जाएगी बल्कि जिंदगी में अपनाई भी जाएगी। स्ट्रेस हो, बिजी रूटीन हो, फैमिली प्रेशर या डिजिटल डिस्ट्रैक्शंस, हर हफ्ते एक नई हदीत, एक नई आदत और एक बेहतर जिंदगी की तरफ एक कदम। हदीत टू हैबिट, हदीत टू हैबिट, दिल से सुनिए, जिंदगी में अपनाइए।
1: अस्सलामु अलैकुम, आप सुन रहे हैं FM 107 कतर और मैं हूं आपके साथ आपकी आरजे महविश। उम्मीद करती हूं कि आप लोग बिल्कुल ठीक ठाक होंगे, खुशबाश होंगे और बहुत ही अच्छे से अपनी जिंदगी गुजार रहे होंगे। आपके लिए लेकर आ गई हूं हदीस टू हैबिट की एक और एपिसोड, एक ऐसा शो जहां हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खूबसूरत तालीमात को अपनी रोजमर्रा जिंदगी का हिस्सा बनाना सीखते हैं। मैं अल्लाह से दुआ गो हूँ, अल्लाह ताला आप सबको सेहत, सुकून, खुशी और बरकत वाली जिंदगी अता फरमाए। आज का हमारा टॉपिक है दूसरों की मदद करना। ये एक ऐसा अमल है जो शायद बज़ाहिर छोटा लगता है लेकिन अल्लाह ताला के नज़दीक इसकी बहुत ज्यादा इम्पोर्टेंस है। अच्छा, अक्सर क्या होता है कि हम इस्लाम का जब भी जिक्र आता है ना तो हमारे जहन में आती हैं इबादतें, मतलब नमाज, रोज़ा, हज, ज़कात वगैरह। तो डेफिनेटली ये चीज़ें बहुत ही इम्पोर्टेंट हैं लेकिन इस्लाम सिर्फ इबादत का नाम नहीं है बल्कि इसमें इंसानियत, मोहब्बत, रहम दिली और एक दूसरे का जो सहारा बनना है इसको बहुत ज़्यादा इम्पोर्टेंस दी गई है। आज देखा जाए तो हम एक ऐसे दौर में ज़िंदगी गुजार रहे हैं जहाँ हर इंसान किसी ना किसी आजमाइश से गुजर रहा है। किसी को माली परेशानी है, कोई ज़हनी दबाव का शिकार है, कोई तन्हाई महसूस कर रहा है और कोई अपने दिल की बात कहने के लिए एक मुखलिस इंसान ढूंढता है। कभी कभी हम ये समझते हैं कि लोगों की मदद करने के लिए हमारे पास बहुत सा पैसा होना चाहिए या वक्त होना चाहिए और इसी वजह से हम अक्सर मतलब जो सोशल वर्क का काम है वो करते ही नहीं। लेकिन हकीकत ये है कि छोटे छोटे काम भी किसी ना किसी की ज़िंदगी में खुशी ला सकते हैं और ये छोटे काम यकीन माने बहुत छोटे होते हैं। जैसे किसी को मुस्कुरा के देख लेना, किसी को एक अच्छा जुमला कह देना, किसी की बात गौर से सुन लेना, किसी बीमार की खैरियत पूछ लेना, किसी को हौसला दे देना, घर के काम में हाथ बटा देना, ये सब भी नेकी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पूरी जिंदगी दूसरों की मदद, मोहब्बत और आसानी पैदा करने की एक बेहतरीन मिसाल है। आप सल्लल्लाहु अलैहि वसल्लम लोगों के दुख दर्द को महसूस करते थे, किसी को जरूरत होती तो फौरन मदद फरमाते। यतीमों, मिसकीनों, गरीबों, मुसाफिरों और कमज़ोर लोगों के साथ शफकत फरमाते। यही वजह है कि लोग आप सल्लल्लाहु अलैहि वसल्लम से बेहद मोहब्बत करते थे क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम सिर्फ बातों से नहीं बल्कि अपने अमल से इंसानियत को खुशियां सिखाते थे और खूबसूरती सिखाते थे। आज अफसोस के साथ कहना पड़ता है कि हम सब अपनी जिंदगियों में इतने ज़्यादा मशगूल हो गए हैं, मसरूफ हो गए हैं, बिजी हो गए हैं कि दूसरों के हालात पर हमारी तवज्जो ही नहीं जाती। हर शख्स अपनी परेशानियों में उलझा हुआ है। सोशल मीडिया पे देखें तो लगता है कि हम सब एक दूसरे से कनेक्टेड हैं, जुड़े हुए हैं लेकिन हकीकत में देखें तो ज्यादातर लोग टूटे हुए हैं, अकेले हैं। कभी कभी किसी इंसान को सिर्फ ये एहसास चाहिए होता है कि कोई मेरी फिक्र करता है और इस्लाम हमें यही सिखाता है कि हम दूसरों के लिए आसानी पैदा करें, उनके दुख बांटें, उनके काम आएं। एक खूबसूरत बात यह भी है कि जब हम किसी की मदद करते हैं तो असल में हमारी मदद अल्लाह ताला फरमाते हैं। सुभान अल्लाह। सोचिए जब आप किसी परेशान इंसान की मुश्किल आसान करते हैं ना تو اللہ تعالیٰ آپ کی مشکلات آسان فرما رہا ہوتا ہے۔ جب آپ کسی کو خوش کرتے ہیں تو اللہ تعالیٰ آپ کے دل میں سکون پیدا کرتا ہے۔ آپ نے یقیناً سنا ہوگا کہ اگر آپ چاہتے ہیں کہ آپ کی ہی دعائیں قبول ہوں تو آپ کو چاہیے کہ دوسروں کو اپنی دعاؤں میں یاد رکھا کریں۔ اللہ تعالیٰ جب ان کے لیے آسانی فرمائے گا تو ساتھ ہی ساتھ آپ کے لیے بھی آسانی کر دے گا۔ لیکن اکثر ہم اپنی پریشانیوں میں اتنا کھو جاتے ہیں کہ ہم یہ بھول جاتے ہیں کہ دوسروں کے لیے آسانی پیدا کرنا بھی دل کا سکون کا ذریعہ بنتا ہے۔ کہ کبھی آپ نے یہ محسوس کیا کہ جب آپ کسی کی مدد کرتے ہیں تو دل میں ایک عجیب سی خوشی پیدا ہوتی ہے، چاہے آپ نے کسی دوست کو تسلی دی ہو، کسی کو راستہ بتایا ہو، یا گھر میں کسی کا کام آسان کیا ہو، دل ہلکا محسوس ہوتا ہے۔ یہ اللہ کی طرف سے ملنے والا سکون ہوتا ہے۔ اسلام میں عظمت صرف دولت، شہرت یا طاقت کا نام نہیں، اصل عظمت اچھے اخلاق اور خدمت خلق میں ہے۔ اللہ تعالیٰ کے نزدیک بہترین لوگ وہ ہیں جو دوسروں کے لیے فائدہ مند ہوں۔ اور یاد رکھیں، دوسروں کی مدد صرف پیسوں سے نہیں ہوتی۔ اگر اللہ نے آپ کو نرم دل دیا ہے تو یہ بھی نعمت ہے۔ اگر آپ کسی کی بات صبر سے سن سکتے ہیں تو یہ بھی مدد ہے۔ اگر آپ کے پاس علم ہے اور آپ کسی کو سکھا سکتے ہیں تو یہ بھی صدقہ ہے۔ اگر آپ کسی کے لیے دعا کر سکتے ہیں تو یہ بھی نیکی ہے۔ ایک ماں کا اپنے بچوں کے لیے محبت سے کام کرنا بھی عبادت ہے۔ ایک باپ کا اپنے گھر والوں کے لیے محنت کرنا بھی نیکی ہے۔ ایک دوست کا دوسرے دوست کا ساتھ دینا بھی بھلائی ہے۔ یہی اسلام کی خوبصورتی ہے کہ اللہ تعالیٰ نے نیکی کے بے شمار راستے کھول دیے ہیں۔ لسنرز، اس ہفتے ہم سب یہ کوشش کریں گے کہ روزانہ کم از کم ایک ایسا کام ضرور کریں جس سے کسی دوسرے انسان کو فائدہ پہنچے۔ شاید آپ کسی تھکے ہوئے شخص کی مدد کر دیں، شاید آپ کسی بیمار کو فون کر لیں، یا آپ گھر میں بیٹھے ہیں اور کوئی کام نہیں بھی آپ کو کہتا تو آپ اس کا کام کر دیں۔ کسی غریب کو کھانا کھلا دیں، آپ خاموشی سے کسی کے لیے دعا کر دیں۔ یہ بظاہر چھوٹے چھوٹے اعمال ہیں لیکن یہ ہمارے دلوں کو سافٹ رکھتے ہیں، ہمارے رشتوں کو مضبوط کرتے ہیں اور ہماری زندگی میں برکت لاتے ہیں۔ اور سب سے خوبصورت بات یہ ہے کہ جب ہم صرف اللہ کی رضا کے لیے کسی کی مدد کرتے ہیں تو اللہ تعالیٰ اسے کبھی ضائع نہیں فرماتا۔ تو آئیے آج نیت کرتے ہیں کہ ہم صرف اپنے لیے نہیں بلکہ دوسروں کے لیے بھی آسانی کا ذریعہ بنیں گے۔ سوچئے، آپ کے آس پاس کون ایسا ہے جسے آج آپ کی ضرورت ہے؟ کون ایسا ہے جو مشکل میں ہے اور آپ کس طرح اس کے لیے راحت اور سکون کا سبب بن سکتے ہیں؟ کیونکہ کبھی کبھی ایک چھوٹی سی مہربانی کسی کی پوری زندگی بدل دیتی ہے۔ چلیں اب ہم بات کرتے ہیں آج کے حدیث کے بارے میں۔ جیسے کہ آج کا جو ہمارا ٹاپک ہے وہ دوسروں کی مدد کرنا ہے، اسی کی بنیاد پر ہمیں نبی کریم صلی اللہ علیہ وسلم کی مبارک احادیث ملتی ہیں۔ اسلام ایک ایسا دین ہے جو صرف اپنی ذات تک محدود رہنے کی تعلیم نہیں دیتا بلکہ دوسروں کے لیے آسانی، محبت اور فائدے کا ذریعہ بننے کی ترغیب دیتا ہے۔ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، تم میں بہترین وہ لوگ ہیں جو اپنے گھر والوں کے لیے بہترین ہوں، اور میں تم سب سے بڑھ کر اپنے گھر والوں کے لیے بہترین ہوں۔ ایک اور عظیم حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص کسی مسلمان کی دنیاوی تکلیف دور کرے گا، اللہ تعالیٰ قیامت کے دن اس کی تکلیفوں میں سے ایک بڑی تکلیف دور فرمائے گا۔ جو کسی تنگ دست کے لیے آسانی کرے گا، اللہ اس کے لیے دنیا اور آخرت میں آسانی فرمائے گا۔ اور اللہ اپنے بندے کی مدد میں رہتا ہے جب تک بندہ اپنے بھائی کی مدد میں رہتا ہے۔ سبحان اللہ، ذرا غور کیجئے، اسلام کس قدر خوبصورت انداز میں इंसानों को एक दूसरे से जोड़ता है। आज दुनिया में अक्सर लोग अपनी कामयाबी, अपनी खुशी और अपने फायदे के पीछे भाग रहे हैं, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये सिखाया कि असल कामयाबी सिर्फ अपनी जिंदगी बेहतर बनाने में नहीं है, बल्कि दूसरों की जिंदगी आसान बनाने में भी है। मदीना के इस्लामी मशरे की सबसे बड़ी खूबसूरती यही थी कि वहां लोग एक दूसरे का सहारा थे। अगर कोई भूखा होता तो दूसरा उसे खाना खिलाता, अगर कोई बीमार होता तो लोग उसकी आयादत के लिए जाते, उसका ख्याल करते, अगर किसी पर कोई मुश्किल वक्त आता तो पूरी कम्युनिटी उसके साथ खड़ी हो जाती। सहाबा कराम नेकी के कामों में एक दूसरे से आगे बढ़ने की कोशिश करते थे। उनके दिलों में खुदगर्जी कम और दूसरों के लिए खैरख्वाही ज्यादा थी। हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के बारे में आता है कि वो खामोशी से गरीबों और कमजोर लोगों की मदद किया करते थे। एक नाबीना बूढ़ी औरत की खिदमत भी किया करते थे, उसका घर साफ करते, उसके काम करते, लेकिन कभी अपनी नेकी का इजहार नहीं किया। हजरत उमर रज़ियल्लाहु अन्हु रातों को मदीना की गलियों में घूमा करते थे ताकि देख सकें कि कहीं कोई भूखा या परेशान तो नहीं। एक मर्तबा उन्होंने एक औरत को देखा जो बच्चों को बहलाने के लिए खाली बर्तन में पानी गर्म कर रही थी ताकि बच्चे ये समझें कि खाना पक रहा है और रोते रोते सो जाएं। हजरत उमर रज़ियल्लाहु अन्हु ये देखकर कांप उठे, फौरन बैतुल माल से आटा उठाया, खुद अपने कंधे पे रखा और उस औरत के घर पहुंचे। ये है इस्लाम का माशरा, ये है इंसानियत और ये है खिदमत खल्क। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद भी दूसरों की मदद में हमेशा आगे रहते थे। आप सल्लल्लाहु अलैहि वसल्लम घर के कामों में अपनी अजवाज मोहतरात की मदद फरमाते, अपने कपड़े खुद सी लेते, जूते खुद ठीक कर लेते और घर वालों के साथ नरमी और मोहब्बत से पेश आते। आज पास लोग समझते हैं कि घर के काम सिर्फ औरत की जिम्मेदारी है, लेकिन हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने अमली तौर पर दिखाया कि एक अच्छा इंसान वो है जो दूसरों के बोझ को कम करे, ना कि बढ़ाए। और सिर्फ घर वालों के साथ ही नहीं, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम हर इंसान के लिए रहमत थे। आज हमारे माशरे में एक बहुत बड़ा मसला यह है कि लोग मदद करने से पहले सोचते हैं कि मुझे क्या फायदा होगा, अगर फायदा ना हो तो लोग पीछे हट जाते हैं। लेकिन इस्लाम हमें सिखाता है कि नेकी सिर्फ अल्लाह की रजा के लिए करो, अगर कोई शुक्रिया अदा ना भी करे तब भी नेकी जाया नहीं होती, क्योंकि अल्लाह देख रहा होता है। कभी कभी हम समझते हैं कि हमारे पास दूसरों की मदद करने के लिए कुछ नहीं, लेकिन हकीकत यह है कि हर इंसान किसी ना किसी तरीके से दूसरों को फायदा पहुंचा सकता है। अगर आपके पास माल नहीं है तो आप वक्त दे सकते हैं, अगर वक्त नहीं है तो दुआ दे सकते हैं, अगर कुछ भी नहीं है तो एक मुस्कुराहट तो दे ही सकते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुस्कुरा कर अपने भाई से मिलना भी सदका है। सोचिए हमारे दीन में कितनी आसानी है और हमारा दीन कितना रहमत वाला है। छोटे छोटे अमाल को भी अल्लाह ताला ने अजर वाला बना दिया है। आज के दौर में लोगों को सिर्फ माली मदद नहीं बल्कि जज्बाती सहारा चाहिए होता है। बहुत से लोग अंदर से टूटे हुए होते हैं, चेहरे पे मुस्कुराहट सजाए रखते हैं, कोई डिप्रेशन में है, किसी के घरेलू मसाइल हैं, कोई तन्हाई का शिकार है। ऐसे में अगर हम किसी की बात मोहब्बत से सुन लें, किसी को तसल्ली दे दें या सिर्फ ये कह दें कि मैं तुम्हारे लिए दुआ कर रहा हूँ, तो ये भी बहुत बड़ी मदद हो सकती है। इस्लाम हमें बेहिस नहीं बनाता, इस्लाम दिलों को नरम करता है। और एक खूबसूरत हकीकत ये भी है कि जब हम दूसरों के लिए आसानियाँ पैदा करते हैं तो अल्लाह ताला हमारी ज़िंदगी में भी आसानियाँ पैदा फरमाता है। कभी आपने गौर किया है कि कुछ लोग बहुत ज़्यादा मालदार ना होने के बावजूद دل سے بہت خوش اور مطمئن ہوتے ہیں. اکثر ایسے لوگ دوسروں کے کام آنے والے ہوتے ہیں اور وہ لوگوں کے لیے آسانی پیدا کرتے ہیں. اسی لیے کیونکہ اللہ نے ان کے دل میں سکون ڈال دیا ہوتا ہے. اس کے برعکس بعض لوگ صرف اپنی ساتھ میں مگن رہتے ہیں, نہ کسی کی مدد کرتے ہیں, نہ کسی کا درد محسوس کرتے ہیں. ایسے لوگ اکثر اندر سے بے سکون رہتے ہیں, کیونکہ انسان صرف اپنے لیے جینے سے مکمل خوشی کبھی حاصل نہیں کر سکتا.
0: آپ سن رہے ہیں حدیث ٹو ہیبٹ, حدیث ٹو ہیبٹ آر جے مہوش کے ساتھ, اونلی آن ایف ایم 107.7.
1: اسلام ہمیں میں سے ہم کی طرف لے جاتا ہے. ہمارے نبی صلی اللہ علیہ وسلم نے ہمیں یہ بھی سکھایا کہ چھپی ہوئی نیکی کی بہت بڑی اہمیت ہے, یعنی ایسا کام جو صرف اللہ کے لیے کیا جائے, لوگوں کو دکھانے کے لیے نہیں. آج کل لوگوں کا نیکی کو دکھانے کا رجحان بڑھ گیا ہے. کوئی کسی کی مدد کرے تو اکثر تو تصویر اور ویڈیو تک بنا لیتا ہے. حالانکہ بعض اوقات خاموشی سے کی گئی مدد اللہ کے نزدیک بہت زیادہ محبوب ہوتی ہے. کسی غریب کے گھر راشن رکھ کر آ جانا, کسی کی فیس ادا کر دینا, کسی کے لیے خاموشی سے دعا کرنا, یہ وہ اعمال ہیں جو دل کو آپ کے پاک کرتے ہیں, خالص کرتے ہیں. اور یاد رکھیں, مدد صرف انسانوں کی نہیں بلکہ جانوروں کے ساتھ بھی رحم و شفقت اسلام کا حصہ ہے. ایک پیاسے کتے کو پانی پلانے والی عورت کو اللہ نے بخش دیا کیونکہ اس نے مخلوق پر رحم کیا تھا. سبحان اللہ, اسلام ہر جاندار کے ساتھ نرمی سکھاتا ہے. آج ہمیں اپنے دلوں کا جائزہ لینے کی ضرورت ہے. کیا ہم اپنے گھر والوں کے لیے آسانی کا ذریعہ ہیں یا پریشانی کا؟ کیا ہم لوگوں کے درد کو محسوس کرتے ہیں؟ کیا ہم صرف اپنے فائدے کے بارے میں سوچتے ہیں یا دوسروں کے لیے بھی جگہ رکھتے ہیں؟ یہ دنیا بہت تیزی سے گزر رہی ہے. آخر میں ہمارے ساتھ نہ مال جائے گا, نہ شہرت, نہ عہدہ. ہمارے ساتھ جائیں گے تو صرف ہمارے اعمال, اور ہو سکتا ہے کہ قیامت کے دن کوئی چھوٹی سی نیکی, کسی کی مدد, کسی کی دعا, کسی کے آنسو پوچھ دینا ہمارے لیے نجات کا سبب بن جائے. تو آئیے آج نیت کرتے ہیں کہ ہم دوسروں کے لیے آسانی, محبت اور خیر کا ذریعہ بنیں گے, کیونکہ اللہ تعالیٰ انہی لوگوں سے محبت فرماتا ہے جو اس کی مخلوق سے محبت کرتے ہیں. لسنرز, اب آتے ہیں ہم آج کے سب سے اہم حصے کی طرف, ہیبٹ پلان. کیونکہ علم کا اصل مقصد صرف سننا نہیں ہوتا بلکہ اسے اپنی زندگی میں نافذ کرنا ہوتا ہے. جب تک کوئی اچھی بات ہمارے روزمرہ معمولات میں شامل نہ ہو جائے تو صرف معلومات رہتی ہے, تبدیلی نہیں بنتی. آج ہم دیکھیں گے کہ کس طرح ہم اپنی زندگی میں اس کو, یعنی دوسروں کی مدد کو شامل کر سکتے ہیں, اور آہستہ آہستہ چھوٹے چھوٹے قدموں کے ساتھ لیکن مستقل مزاجی کے ساتھ. اسلام ہمیں یہی سکھاتا ہے کہ نیکی کو آسان بناؤ, مستقل بناؤ اور خالص بناؤ. روزانہ ایک چھوٹا سا عمل خیر, یعنی ہر دن کم از کم ایک ایسا کام جو کسی دوسرے کے لیے آسانی, خوشی یا سکون کا سبب بنے, اور صرف اللہ کی رضا کے لیے. اگر ہم اسے 7 دنوں میں تقسیم کریں تو یہ زیادہ پریکٹیکل رہے گا اور آپ کے لیے اس کے اوپر کام کرنا آسان ہو جائے گا. پہلے دن آپ اپنے سب سے قریبی جو لوگ ہیں ان سے آغاز کریں گے, یعنی گھر کے جو آپ کے گھر والے ہیں, افراد ہیں گھر کے. اور آپ کا پہلے دن کا ٹارگیٹ ہوگا کہ آپ بغیر کہے کسی ایک گھر والے کی مدد کریں. یہ مدد بہت چھوٹی ہو سکتی ہے, کچن میں کھانے پکانے میں ہاتھ بٹا دیا, برتن سمیٹ دیا, بچوں کا خیال رکھ لیا, کسی کو پانی پلا دیا. اہم بات یہ ہے کہ یہ کام بغیر کسی شکایت یا یاد دہانی کے کیا جائے. اور خدمت سب سے پہلے اپنے گھر سے شروع ہوتی ہے. اگر ہم اپنے گھر میں اچھے نرم دل والے ہیں, مددگار ہیں, تو یہی رویہ باہر بھی ہمیں اس میں مضبوطی دے گا. دوسرے دن دیکھیں تو آپ کا کام ہوگا کہ آپ اپنے ارد گرد کسی ایک شخص کی مدد کریں, جیسے کوئی بھی آپ کا ऑफिस में काम करने वाला है, कोई नेबर है, कोई क्लास फेलो या कोई जानने वाला, किसी के काम को आसान कर दें, किसी को कोई मालूमात दे दी, ताउन कर दिया, हौसला दे दिया, ये सोच ना रखें कि मुझे इससे क्या फायदा होगा, बल्कि ये सोच रखें कि मैं इसके लिए क्या आसानी पैदा कर सकता हूँ। यही असल नियत है जिस अमल को इबादत बना देती है। फिर एक और खूबसूरत अमल ये करना है, खामोश निकी, यानी ऐसी मदद जो सिर्फ अल्लाह के लिए हो, जिसका किसी को इल्म ना हो। ये हो सकता है किसी की छोटी सी माली मदद कर दी, किसी को खाना खिला दिया, किसी की जरूरत पूरी की बगैर बताए। अगर माली मदद मुमकिन ना हो तो आप किसी के लिए दुआ भी कर सकते हैं, दिल से, खामोशी में। ये दिन हमारे इखलास को मजबूत करेगा, क्योंकि जब कोई हमें देख नहीं रहा होता, हम फिर भी नेकी करते हैं, तो हमारा ताल्लुक सिर्फ अल्लाह के साथ मजबूत होता है। फिर उसके अगले दिन आपने करना है फोकस इमोशनल सपोर्ट पर, यानी आप किसी ऐसे शख्स को जरूर कांटेक्ट करें जो किसी मुश्किल वक्त से गुजर रहा हो। ये हो सकता है कोई दोस्त जो खामोश हो गया हो, बात ना करता हो, कोई रिश्तेदार जिससे काफी दिनों से बात ना हुई हो, या कोई ऐसा शख्स जो तनहा महसूस करता हो, और एक सादा सा मैसेज दें उसे, कैसे हैं, मैं आपके लिए दुआ करता हूँ, करती हूँ। ये छोटा सा जुमला किसी के दिल में उम्मीद की रोशनी पैदा कर सकता है। हमें अंदाजा नहीं होता, बाज़ औक़ात सिर्फ एक मैसेज किसी की पूरी सोच बदल देता है। उसके अगले दिन ऐसा कोई काम करें जो किसी के लिए अमली आसानी पैदा करे। मिसाल के तौर पे किसी का भारी सामान उठा देना, किसी को सवारी दे देना, किसी का काम मुकम्मल कर देना, या किसी मसरूफ इंसान का वक्त बचा देना। ये वो मदद है जो फौरन महसूस होती है और दिल में मोहब्बत पैदा करती है। याद रखिए, इस्लाम सिर्फ जज्बात नहीं, अमल भी सिखाता है। उसके अगले दिन आप एक कोई ऐसा नेक अमल करें जो किसी को मालूम ना। ये दिन हमारे दिल को रिया यानी दिखावे से बचाएगा। आप किसी के लिए दुआ कर सकते हैं, किसी की जरूरत पूरी कर सकते हैं, किसी को दिल से माफ कर सकते हैं। असल खूबसूरती यह है कि सिर्फ अल्लाह जानता है कि आपने क्या किया, और जो नेकी छुप कर की जाए वो दिल को बहुत नरम और साफ करती है। आखिरी दिन गौर फिक्र, चंद मिनट निकाल के सोचिएगा कि इस हफ्ते किसकी मदद की, मुझे कैसा महसूस हुआ, क्या दिल को सुकून मिला या नहीं, और आइंदा भी क्या ये अमल मैं जारी रख सकता हूँ कि नहीं। इसके साथ अल्लाह का शुक्र अदा करें कि उसने आपको नेकी करने की तौफीक दी, क्योंकि असल कामयाबी यही है कि इंसान नेकी करे और फिर उस पर कायम रहे। अब इस हैबिट प्लान के चंद अहम उसूल याद रखें। बहुत बड़े काम का इंतजार ना करें, छोटी नेकी भी बड़ी बरकत रखती है। एक दिन नेकी करके रुक ना जाएं, रोजाना का मामूल बनाएं। अपनी नियत को हमेशा खालिस रखें, हर काम सिर्फ अल्लाह की रजा के लिए हो। इस्लाम आसान दीन है, इसे आसान ही रखें। ये कोई मुकाबला नहीं है, ये इस्लाह नफ्स का सफर है। लिस्टर्स, अगर वाकई ये आदत हम अपनी जिंदगी का हिस्सा बना लें, रोजाना एक छोटी सी मदद, तो सोचें हमारी दुनिया कितनी बदल सकती है। हमारे घर का माहौल ठीक हो सकता है, हमारे ताल्लुकात मजबूत हो सकते हैं, हमारे दिलों में सुकून आ सकता है, और सबसे बढ़कर अल्लाह की रजा हासिल होगी, क्योंकि अल्लाह ताला फरमाते हैं कि वो अपने बंदे की मदद में रहता है जब तक बंदा अपने भाई की मदद में रहता है। तो आज से हमें सिर्फ अपने लिए नहीं, दूसरों के लिए भी जीने का अजम करना है। एक छोटा सा अमल, एक नेक नियत और एक मुसलसल कोशिश, यही हमारी असल कामयाबी है। लिस्टर्स, अब हम इस एपिसोड के बिल्कुल आखिर में पहुंच गए, और कंक्लूजन करेंगे कि आज हमने सीखा कि दूसरों की मदद करना सिर्फ एक अख़लाक़ी खूबी नहीं है, बल्कि एक अजीम इबादत है। इंसान के दिलों को नरम करती है, रिश्तों को मजबूत बनाती है, और अल्लाह ताला की रहमत को करीब लाती है। हमने जाना कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सीरत हमें ये सबक देती है कि बेहतरीन इंसान वो है जो दूसरों के लिए फ़ायदेमंद हो। ہم نے یہ بھی دیکھا کہ صحابہ کرام کی زندگیاں خدمت، احسار اور دوسروں کے دکھ بانٹنے کی روشن مثالیں ہیں۔ پھر ہم نے اپنے لیے ایک آسان مگر طاقتور ہیبٹ پلان بھی بنایا کہ روزانہ ایک چھوٹی سی نیکی کا عمل ہماری زندگی کا حصہ بن جائے۔ اب اس خوبصورت سفر کے اختتام پر سب سے اہم چیز ہے دعا، کیونکہ انسان کی کوشش تب تک مکمل نہیں ہوتی جب تک اللہ کی مدد اور رحمت شامل نہ ہو۔ تو آئیے ہم سب مل کر دل کی گہرائیوں سے اللہ کے حضور ہاتھ اٹھائیں، چاہے آپ جہاں بھی ہوں دل ہی دل میں اس دعا کو محسوس کریں اور آمین کہیں۔ یا اللہ، ہم تجھ سے تیری رحمت، تیری مغفرت اور تیرے کرم کا سوال کرتے ہیں۔ یا اللہ، ہمیں ان لوگوں میں شامل فرما جو تیرے بندوں کے لیے آسانی پیدا کرتے ہیں، نہ کہ مشکل۔ یا اللہ، ہمارے دلوں سے خود غرضی، حسد اور بے حسی کو ختم فرما اور ہمیں رحم دل اور نرم مزاج اور خدمت گزار بنا دے۔ یا اللہ، ہمیں توفیق دے کہ ہم روزانہ کسی نہ کسی انسان کے کام آ سکیں، کسی کی تکلیف کم کر سکیں، کسی کے چہرے پہ مسکراہٹ لا سکیں اور کسی کے دل کا بوجھ ہلکا کر سکیں۔ یا اللہ، اگر ہم میں سے کوئی نیکی کرے تو اسے قبول فرما، اور اگر ہم سے کوئی غلطی ہو جائے تو اسے معاف فرما۔ یا اللہ، ہمارے گھروں میں محبت، سکون اور برکت عطا فرما، ہمارے رشتوں کو مضبوط بنا دے اور ہمیں ایک دوسرے کے لیے رحمت بنا دے۔ یا اللہ، ہمیں سے جو پریشان ہیں ان کی پریشانیاں دور فرما، جو بیمار ہیں انہیں شفا عطا فرما، جو قرض دار ہیں ان کے قرض عطا فرما، جو تنہائی محسوس کر رہے ہیں ان کے دلوں کو اپنے ذکر سے بھر دے۔ یا اللہ، ہمیں ایسا بنا دے کہ ہم صرف اپنے لیے نہیں بلکہ تیرے بندوں کے لیے بھی خیر کا ذریعہ بنے۔ یا اللہ، ہمیں قیامت کے دن ان لوگوں میں شامل فرما جن کے اعمال نامے میں نیکیوں کا وزن زیادہ ہو اور جن کے لیے تو اپنی رحمت کے دروازے کھول دے۔ یا اللہ، ہمیں نبی کریم صلی اللہ علیہ وسلم کی شفاعت عطا فرما اور ہمیں ان کے ساتھ جنت الفردوس میں جمع فرما، آمین یا رب العالمین۔ لسنرز، دعا کے ساتھ ساتھ ایک چھوٹی سی یاد دہانی بھی ہمیشہ یاد رکھیں۔ ہمیں سے ہر ایک اپنی زندگی میں بہت مصروف ہے، لیکن نیکی کے لیے وقت ہمیشہ نکالا جا سکتا ہے۔ اصل بات یہ نہیں ہے کہ ہمارے پاس کتنا وقت ہے، اصل بات یہ ہے کہ ہم اپنے وقت کو کس نیت سے استعمال کرتے ہیں۔ یاد رکھیں، کبھی کبھی چھوٹا سا عمل، ایک میسج، ایک مدد، ایک مسکراہٹ یا ایک دعا کسی انسان کی پوری زندگی بدل سکتی ہے، اور شاید وہی چھوٹا سا عمل قیامت کے دن ہمارے لیے نجات کا ذریعہ بن جائے۔ لہٰذا آئیے ہم یہ عہد کریں کہ ہم صرف سننے والے نہیں بلکہ عمل کرنے والے بنیں گے۔ ہم صرف اچھے الفاظ نہیں کہیں گے بلکہ اچھے اعمال بھی کریں گے۔ لسنرز، اسی کے ساتھ ہمارے شو کا بالکل اختتام ہو رہا ہے، اور میں بہت شکر گزار ہوں آپ کی۔